0: رات اللہ کمنائی مسجد میں مٹی ماؤ حوالے شہید علی کمنائی کے حضرت امام الگزا جی روزے کے آتے میں مٹی ماؤ حوالے کیا ویو جناز نماز کا سپٹ آیت اللہ مصطفیٰ کمنائی پڑھائی شہید کی تدفین میں ہزاریں مانو شریک تھیا شہید آیت اللہ کمنائی کی تعزیتی مڑاقے میں شرکت کندو تعزیتی مڑاقو مغرب عشاء کی نماز بعد تھیندو
1: अमेरिका ऐं ईरान जे टेक्निकल जारी आहिनि मसइले पुरअज़म आहियूं अमेरिकी अमलदारनि जे दावा अमेरिकी परॾेही मीडिया मौजूदु तेहरान ऐं वॉशिंगटन में टेक्निकल सतह जूं ॻाल्हियूं जारी आहिनि अमेरिका जो मौक़िफ़ वाज़े आहे ईरान एटमी हथियार न रखंदो
0: केपी जे इलाइक़े कुहाट में पुलिस जो कानून लाॻू इदारनि सां गॾु ऑपरेशन चार दहशतगर्द मारिजी विया पुलिस मूजिबि गुजरात इलाज गॾु ऑपरेशन कयो वियो ऑपरेशन जे नतीजे में मारिजी वियल दहशतगर्द केतिरनि पुलिस ऑफिसरनि जी शहादत में मुलसि हुआ वधीक जांच जारी आहे
1: कंडियारो भरिसां हथियारबंदनि जी फायरिंग में ज़ख़्मी थियल वापारी नवाब शाह अस्पताल में दम धड़ी हवाले करे छॾियो मंगरिया शाख वटि गोलियूं लॻण सबबि ज़ख़्मी थियल वापारी नसीर कलोड़ो हयाती